यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। राज्यको बढ्दो ऊर्जा माग पूरा गर्नुको साथै उद्योग र लगानीका लागि भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्ने दिशामा राज्य अघि बढिरहेको मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले व्यक्त गर्नुभएको छ। धुबरी जिल्लाको चापरमा हिजो 3,200 मेगावाट क्षमताको तापीय विद्युत परियोजनाको शिलान्यास गर्दै मुख्यमन्त्रीले आत्मनिर्भर असम निर्माणको दृष्टिकोणबाट यो दिन इतिहासको पानामा सुनौलो अक्षरले लेखिने बताउनुभयो। 48,000 करोड रुपियाँको लागतमा बन्न लागेको यो ठूलो परियोजना राज्यको ऊर्जा क्षेत्रको विकासका लागि ऐतिहासिक कदम भएको पनि मुख्यमन्त्रीले उल्लेख गर्नुभयो। यस तापीय विद्युत परियोजनाले एडभान्टेज असम लगानी सम्मेलनको दोस्रो संस्करणको सफलतालाई झल्काउँछ भनी उहाँले बताउनुभयो। उल्लेख छ कि यो परियोजनाको निर्माण कार्य चलिरहँदा करिब 20,000 मानिसले रोजगारी पाउने र पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब 5,000 स्थायी जागिर सिर्जना हुने आशा गरिएको छ। महापुरुष श्रीमन्त शङ्करदेवको 578 जन्मोत्सव आज विभिन्न कार्यक्रमहरूसहित मनाइँदैछ। खत्रपीठ माजुलीका खत्र र नामघरहरूका साथै क्षेत्रीय धर्मचर्चा सभाहरूको पहलमा शङ्करदेवको जन्मोत्सव भव्य कार्यक्रमहरूका साथ आयोजना गरिएको छ। जिल्लाका धेरै ठाउँहरूमा हिजोदेखि

नै गुरुजनको जन्मोत्सव कार्यक्रम सुरु भएको छ। माथिल्लो माजुलीको एलेङ्गी टोकोबारी खत्रमा श्रीराम भक्तद्वार क्षेत्रीय धर्मचर्चा सभाको आयोजनामा हिजोदेखि दुई दिने कार्यक्रमका साथ गुरुजनको जन्मोत्सव मनाइँदैछ। अर्कोतिर मध्यमाजुली क्षेत्रीय शङ्करदेव सांस्कृतिक सङ्घको सौजन्यमा पोलोङ्गानी गाउँमा हिजोदेखि चार दिने विभिन्न कार्यक्रमहरूसहित गुरुजनको जन्मोत्सव आयोजना गरिएको छ भने वहीँ ग्वालपाडा, बरपेटा, कोचबिहार, डिब्रुगढ लगायत राज्यको अरू विभिन्न जिल्लाहरूमा पनि विविध कार्यक्रमहरूको साथ महापुरुष श्रीमन्त शङ्करदेवको जन्मोत्सव मनाइरहेको समाचार छ। नगाउँ लोकसभा क्षेत्रको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउनका लागि नगाउँ जिल्ला प्रशासनले तयारी जारी राखेको छ। चुनावी प्रक्रियालाई सुचारू रूपमा सञ्चालन गर्ने उद्देश्यले हिजो जिल्ला निर्वाचन अधिकारी तथा जिल्ला आयुक्त अरण्यक शैकियाले स्ट्रङ रूम र मतगणनाका केन्द्रको रूपमा प्रयोग गरिने दुईवटा शिक्षण संस्थानहरूको निरीक्षण गर्नुभयो। अर्कोतर्फ बीजेपी, विपक्षी दल काङ्ग्रेस, एआइयुडिएफ लगायत विभिन्न राजनैतिक दलहरूले चुनावी प्रचार प्रसार तीव्र पारेका छन्। उपनिर्वाचनको लागि मन्त्री पीयूष हाजरिकाले हिजो जागिरोड गाउँ पञ्चायतको निर्वाचन कार्यालय उद्घाटन गर्नुभयो। उल्लेख छ कि आउँदो 6 अक्टोबरको दिन नगाउँ लोकसभा क्षेत्रको उपनिर्वाचन हुनेछ र 9 अक्टोबरको दिन मतगणना गरिनेछ। जनगणनाको पहिलो चरणको काम पूरा गर्ने लक्ष्यलाई ध्यानमा राख्दै राज्य सरकारको विद्यालय शिक्षा विभागले आपसी समझदारीका आधारमा शिक्षकहरूको सरुवा स्वीकृत गरेको छ। यस सन्दर्भमा विद्यालय शिक्षा विभागका आयुक्त सचिव नारायण कुँवरले माध्यमिक शिक्षा निर्देशनालय र प्राथमिक शिक्षा निर्देशनालयलाई एक पत्र पठाएका छन्। यस पत्रमा सरुवा भएका शिक्षकहरूलाई नयाँ विद्यालयमा बहाली हुनका लागि पुरानो विद्यालयबाट सरुवा दिन निर्देशन जारी गरिएको छ। अर्कोतर्फ जुन जिल्लाहरूमा निर्वाचन आचार संहिता लागू भइरहेको छ ती जिल्लाहरूमा आचार संहिता समाप्त भएपछि मात्र विद्यालयबाट सरुवा दिन भनिएको छ। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको नेपाली प्रसारणबाट। डिमा हासाउ जिल्लाको उमराङसोमा आगामी 24 सेप्टेम्बरको दिन पहिलोपटक राज्यस्तरीय विश्व पर्यटन दिवस मनाइनेछ। डिमा हासाउको प्राकृतिक सौन्दर्य, प्राकृतिक सम्पदा र पर्यटन स्थलको रूपमा यसको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिने दिनभरिको कार्यक्रमको भागस्वरूप सरसफाई अभियान, छलफल, वृक्षरोपण र बेलुकी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। यस कार्यक्रममा हुने छलफलमा असममा पर्यटन र पहाडी पर्यटनलाई नयाँ रूप दिन कृत्रिम बुद्धिमत्ता र डिजिटल कार्यक्रमहरू लगायत विभिन्न विषयहरूमा जोड दिइनेछ। खेल समाचार। जापानको आइची नागोयामा आयोजित एसियन गेम्समा भारतले 2 रजत पदक जितेको छ। प्रतियोगिताको पहिलो 10 मिटर एयर राइफल सुटिङको टोली प्रतिस्पर्धामा इलाभेनिल भलारिवान, सोनम भास्कर र विदर्शा विनोदले देशका लागि यसपटकको एसियन गेम्सको पहिलो पदक हासिल गरे। एसियन गेम्समा यसपटक नयाँ समावेश गरिएको मिक्स मार्शल आर्ट्समा सूचिका टारीवालले पदक पक्का गरेकी छिन्। सूचिकाले महिलाको परम्परागत एमएमए 60 किलोग्राम वर्गको सेमिफाइनलमा प्रवेश गर्दै पदक जित्ने निश्चित गरेकी हुन्। अर्कोतर्फ एसियाई गेम्सको महिला क्रिकेटको दोस्रो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई 114 रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। भारतले भोलि हुने फाइनलमा श्रीलङ्का विरुद्ध खेल्नेछ। भारतको महिला ब्याडमिन्टन टोलीले पनि कजाकिस्तानलाई 3-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने भारतीय पुरुष हकी टोलीले एसियन गेम्समा जितका साथ आफ्नो यात्रा सुरु गरेको छ। भारतले हिजो इन्डोनेसियालाई 13-1 गोलले पराजित गर्यो। यसअघि महिला हकी टोलीले उज्बेकिस्तानलाई 19-0 गोलले पराजित गरेको थियो। सुन्दै हुन्छ समाचार, आजलाई पुरा भयो।

आकाशवाणी गुवाहाटीको महाबाहुबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एफको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट।

0: आज असोज 5 गते सोमबार औं शुक्ल पक्षको दशमी तिथि हो र समय यस बेला अपराह्नको 3:21:46 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्राउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ रोजगार समाचार, पाठ गर्दैछु म सन्तोष नेवार। असम सरकारको पशुपालन तथा पशु चिकित्सा विभागमा खाली भएको 200 भेटनेरी फिल्ड एसिस्टेन्ट पदका लागि आवेदन आह्वान गरिएको छ। तलब प्रति महिना 24,000 रुपियाँ 70,000 हुनुको साथै ग्रेड पे 6,200 र अन्य भत्ताहरू रहनेछन्। पदका लागि प्रार्थी बायोलोजी विषयको साथ विज्ञान शाखामा उच्चतर माध्यमिक परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ। प्रार्थीको उमेर 18 वर्षदेखि 40 वर्षभित्र हुनुपर्छ। विस्तृत जानकारी र आवेदनको लागि वेबसाइट रहेको छ animalhusbandry.assam.gov.in। आवेदन दिने अन्तिम मिति 23 सेप्टेम्बर हो। यता कर्मचारी चयन आयोगले 2,536 लोअर डिभिजनल क्लर्क, जुनियर सेक्रेटेरिएट एसिस्टेन्ट र डाटा एन्ट्री अपरेटर पदहरूमा नियुक्तिका लागि उम्मेद्वार छनौट गर्ने उद्देश्यले कम्बाइन्ड हायर सेकेन्डरी लेभल एक्जामिनेसन 2026 परीक्षाको आयोजना गरेको छ। प्रार्थी उच्चतर माध्यमिक परीक्षा उत्तीर्ण भएको हुनुपर्छ। प्रार्थीको उमेर 18 वर्षदेखि 27 वर्षको बिचमा हुनुपर्छ। विस्तृत जानकारी र आवेदनका लागि वेबसाइट रहेको छ ssc.nic.in। आवेदन दिने अन्तिम मिति 7 अक्टोबर हो। यता ब्याङ्क अफ बडोदा नामको संस्थामा खाली भएका 1,100 वेल्थ एक्जिक्युटिभ र क्रेडिट एनालिस्ट पदका लागि आवेदन आह्वान गरिएको छ। वेल्थ एक्जिक्युटिभको पद सङ्ख्या 1,000 रहेको छ। पदको लागि प्रार्थी स्नातक उत्तीर्ण हुनुपर्नेछ र म्युचुअल फान्ड डिस्ट्रिब्युटर, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसेस डिस्ट्रिब्युटर आदि जस्ता निश्चित विषयहरूमा प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ। प्रार्थीको उमेर 22 वर्षदेखि 32 वर्षको बिचमा हुनुपर्नेछ। यता क्रेडिट एनालिस्टको पद सङ्ख्या रहेको छ 100। प्रार्थी स्नातक उत्तीर्ण हुनुको साथै चार्टर्ड एकाउन्टेन्ट हुनुपर्नेछ। उमेर 21 वर्षदेखि 33 वर्षको बिचमा हुनुपर्नेछ। विस्तृत जानकारी र आवेदनका लागि वेबसाइट रहेको छ bankofbaroda.bank.in। आवेदन दिने अन्तिम मिति 24 सेप्टेम्बर हो। यसै गरी केन्द्रीय लोकसेवा आयोगले कम्बाइन्ड जियो साइन्टिस्ट एक्जामिनेसन 2027 परीक्षाको आयोजना गर्नेछ। यसमार्फत भूवैज्ञानिक, भूभौतिक शास्त्री, रसायनशास्त्री आदि विभिन्न वर्गका कुल 127 पदका लागि प्रार्थी चयन गरिनेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 32 वर्षको बिचमा हुनुपर्नेछ। विस्तृत जानकारी र आवेदनका लागि वेबसाइट रहेको छ upsc.gov.in। आवेदन दिने अन्तिम मिति 22 सेप्टेम्बर हो। सुन्दै हुनुहुन्छ रोजगार समाचार, आजलाई पुरा भयो। श्रोताबिन्दु रोजगार समाचारपछि प्रस्तुत छ आजको अघिल्लो कार्यक्रम। सुनाइरहेको छौँ अन्तर्वार्ता। नेपाली चलचित्र जगतका प्रख्यात निर्देशक तुलसी घिमिरेसँगको यो अन्तर्वार्ता कार्यक्रम। अन्तर्वार्ता लिनुभएको छ भास्कर दाहालले। र श्रोताहरूलाई ज्ञात गराउन चाहन्छौँ कि यो अन्तर्वार्ताको आज यो पहिलो प्रसारण हो।
1: भेटवार्ता। आज हामीले भेटवार्ताको निम्ति विशिष्ट कलाकार, अभिनेता, गीतकार तथा नेपाली चलचित्रका महान निर्देशक तुलसी घिमिरेज्यूलाई हाम्रो स्टुडियोमा निम्त्याएका छौँ र उहाँलाई धेरै कुराहरू सोधेर हाम्रो श्रोताहरू समक्ष पुर्याउने प्रयास गरेका छौँ। र तुलसी घिमिरेज्यू, आज तपाईँ हाम्रो स्टुडियोमा आएकोमा तपाईँलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद छ।
2: थ्याङ्क यू। अनि भेटवार्ता सुनिरहनु भएका हाम्रा तमाम श्रोताहरूलाई मेरो न्यानो अभिवादन। थ्याङ्क यू।
1: र तुलसी घिमिरेज्यू, पहिलो त तपाईँको परिचय, जस्तै जन्म, शिक्षा, परिवार सबै अलिकति छोटकरीमा दिनुहुन्छ भन्ने म अनुरोध गर्दछु।
2: म कालिम्पोङको सिन्देबुङ बस्ती एउटा गाउँमा जन्मेको हुँ र मेरो बाबा स्वर्गीय ध्वजमान घिमिरेजी, उहाँ रिटायर्ड आर्मी हुनुहुन्थ्यो।
1: हजुर।
2: आमा नर्मदा, अनि हामी तिनजना दाजुभाइ छौँ, एकजना बहिनी छिन्। र म गाउँकै सानो पाठशालामा, गाउँको स्कुलमा पढेँ। त्यसपछि स्कटिस युनिभर्सिटिजमा मैले मेरो हायर सेकेन्डरी सकेँ। त्यसपछि कालिम्पोङमै कलेज सकेर त्यसपछि केही दिन आर्मीको उसमा पनि जोइन गरेँ।
1: जोइन गर्नुभयो
2: हजुर। त्यसपछि म सेन्ट्रल वाटर एन्ड पावर कमिसन भन्ने उसमा सिक्किममा कार्यरत थिएँ
1: हजुर।
2: सानैदेखि फिल्मको उसले चाहना थियो, त्यसले गर्दाखेरि त्यहाँनिर एउटा सानो इन्सिडेन्टमा फिल्म पर्सनालिटीलाई भेटेर त्यतै लाग्यो,
1: त्यता त्यतै ढल्किन थाल्नुभयो। र विशेष गरी जुन अब सरकारी जागिरे शिक्षा दीक्षामा जडित हुँदाहुँदै पनि यो चलचित्र जगतमा चाहिँ कहाँबाट कसरी कहिलेदेखि मजाले सम्पर्कित हुनुभएको त्यस विषयमा अलिकति जानकारी दिनुहुन्छ कि?
2: म सानैदेखि नै फिल्ममा एकदमै आकर्षित थिएँ, एकदमै फिल्ममा नै आकर्षित थिएँ। एउटा इच्छा नै थियो, जसरी पनि कसरी पनि हुन्छ म फिल्म लाइनमा। तर त्यति बेला सजिलो थिएन
1: हजुर।
2: म 1968 कुरा गर्दै थिएँ, त्यति बेला बम्बे जानु सजिलो थिएन
1: हजुर हजुर।
2: र हाम्रो कालिम्पोङको जुन चाहिँ अर्थव्यवस्था थियो, हाम्रो घरको आर्थिक अवस्था, त्यसले बम्बे गएर पढ्ने त्यो पनि पुग्दैन थियो। त्यसले गर्दाखेरि

0: त्यति बेला बम्बे जानु सजिलो थिएन
1: हजुर हजुर
0: र हाम्रो कालिम्पोङको जुन चाहिँ अर्थव्यवस्था थियो, हाम्रो घरको आर्थिक अवस्था, त्यसले बम्बई गएर पढ्ने त्यो पनि पुग्दैन थियो।
1: हजुर
0: त्यसले गर्दाखेरि अब प्रयास चाहिँ जारी नै थियो।
1: हजुर
0: त्यसमा के भयो भने सिक्किममा काम गर्दा गर्दै एउटा रोमियो इन सिक्किम भन्ने एउटा टिम आयो र मलाई त एकदम नै आफ्नो देउता भेटेको जस्तै लाग्यो। त्यसको डाइरेक्टरलाई भेट्दाखेरि त गएर
1: हजुर हजुर
0: भेटेँ, उनीहरूलाई अनुरोध गरेँ, त उनीहरूले पहिला डिमोरलाइज पनि गरे, तर
1: हुँदैन सक्दैन भनेर,
0: सक्दैन हुँदैन भनेर, तर
1: हजुर
0: म जसरी पनि उन त्यसको एउटा क्यामराम्यानलाई साथी बनाएर अनि म जसरी पनि हुन्छ भनेर बम्बे पुगेँ।
1: बम्बे
0: बम्बे पुगेँ
1: पुग्नुभयो चलचित्र सम्पर्कितमा लिएर।
0: हजुर,
1: विशेष गरी अब तपाईँ जब चलचित्र सम्पर्कित बम्बे पुग्नुभयो, पहिलो सुरुवात चाहिँ तपाईँको अभिनेताबाट थियो कि निर्देशन के कस्तो थियो सुरुवात?
0: बम्बे पुग्ने बित्तिकै त अभिनेताको त प्रश्नै आएन, किनकि त्यस्ता त्यस्ता ह्यान्डसम इन्टेलिजेन्ट मान्छेहरू एकदमै देखेँ मैले, र अब म आत्तिएर फर्किन लागेको थिएँ। त्यसपछि मेरो साथी हुनुहुन्थ्यो एकजना हनिफ छिपा, उससँग बेस भेटघाट भइसकेपछि चाहिँ फिल्म नै एक्टिङ नै त हुँदैन तँबाट, तेरो हिन्दीको तेरो कमान्ड छैन, केही छैन, कस्तो छैन भनेपछि टेक्निसियन त हुनु सक्छस् नि त भनेपछि म एज अ टेक्निसियन पहिला मैले मेकअप सिकेँ। अब कस्तो हुन्छ भने जसरी पनि मलाई बम्बईमा अल्झिनु थियो, बम्बईमा सर्भाइभ गर्नु थियो, त्यसो गर्दाखेरि मेकअप जे पायो त्यही गर्थेँ, म जे काम पायो त्यही गर्थेँ। मेकअपको काम सिकेर केही दिन मैले एसिस्टेन्ट मेकअप भएर काम गरेँ, मेकअप म्यान भएर काम गरेँ, त्यसपछि लाइट बोय, क्यामेरा केयरटेकर, स्पट बोय, सबै काम गरेको छु मैले। सिक्नु भन्दा पनि दुई चार पैसा कसरी हुन्छ कमाउने सोचमा नै ती कामहरू सिकेँ मैले, र अहिले सोचेर ल्याउँदाखेरि चाहिँ ब्लेसिङ इन डिस्गाइज रहेछ, मलाई एउटा मेरो भाग्य रहेछ त्यो सबै काम सिक्नु त्यसरी पाएँ मैले। र एडिटिङ रुममा एक दिन पस्दाखेरि चाहिँ त्यो कार्यशैली, त्यो काम गरेको देख्दाखेरि चाहिँ मलाई कहाँ कहाँ लाग्यो भने मैले सिक्न खोजेको र जान्न खोजेको सायद यही हो कि भनेर मेरो जीजी पाटिल भन्ने एकजना मराठी गुरुलाई आग्रह गरेर उनको छत्रछायामा केही काम गरेँ, एकदम सिकेँ। त्यसपछि कमलाकर कारखानिस भने उहाँको रिनाउन्ड एडिटरसँग धेरै फिल्ममा एसिस्ट गरेँ, र त्यसपछि पुरा फुल फ्लेजेड एडिटर भइसकेपछि चाहिँ छ सातवटा हिन्दी फिल्महरू, त्यसमा श्रद्धाञ्जली, बन्धन कच्चे धागों का, हुकुमत, यस्तो फिल्महरू एज अ फुल फ्लेजेड एडिटर भएर काम गरेँ। त्यसपछि फेरि नेपाली फिल्ममा एउटा इच्छा त थियो नै, र बिस्तारो बिस्तारो एउटा प्रसङ्ग त्यस्तै आयो, र नेपाली फिल्म कोसिस गर्दाखेरि एउटा नेपाली फिल्म त कसरी डाइरेक्सन गर्न नसकिएला त भनेर फर्स्ट फिल्म मैले 1981 बाँसुरी
1: बाँसुरी हजुर हजुर बाँसुरी चलचित्र निकै जनप्रिय पनि भएको थियो,
0: राम्रो
1: हजुर हजुर बहुत राम्रो त्यो, माने त्यसले एउटा आधुनिकीकरणको नेपाली चलचित्रमा एउटा क्रान्ति नै ल्याएको थियो। र विशेष गरी अहिले तपाईँले कष्टले जुन मुम्बईसम्म पुगेर लडाइँ गर्दै गर्दै गर्दै यो पर्यायमा आउनुभयो, र आफूलाई फट्टै भन्दाखेरि अब गीतकार, अभिनेता तथा निर्देशक चौतर्फामा तपाईँको जडित हुँदाखेरि आफूलाई चाहिँ केमा प्रतिष्ठा भयो जस्तो अनुभव हुन्छ?
0: म आफै चाहिँ एउटा राम्रो एडिटर हुँ, म एडिटर चाहिँ म एकदम नै आफैलाई भन्न सक्छु। डाइरेक्सन मेरो एउटा प्यासन थियो, एउटा फिल्म त डाइरेक्सन गरौँ भन्ने एउटा इच्छा थियो, रहर थियो, र तर पछि जब डाइरेक्सन गरिसकेपछि चाहिँ धेरै कुरोहरू रियलाइज भयो। डाइरेक्सन भनेको एउटा रेस्पोन्सिबिलिटी रहेछ, सोसाइटीमा एउटा अर्कै स्थानमा बस्ने एउटा व्यक्तित्व हुँदो रहेछ, र जिम्मेवारी लिएर काम गर्ने एउटा क्रिएटिभ मान्छे हुँदो रहेछ। यो सबै कुराहरू गर्दाखेरि चाहिँ फेरि डाइरेक्सनमा नै गीत चाहिँ मेरो बाध्यता कस्तो थियो भने गीतकार बम्बईमा काम गर्दाखेरि नेपाली गीतकार कोही भेटिएनन्, र अलिअलि कविता लेख्ने गर्थेँ, र रञ्जित दाईसँग काम गर्दै जाँदाखेरि चाहिँ यो गीतहरू यसरी गरौँ न त, अलिकति मिलाएर लेख न त भन्दै गर्दाखेरि चाहिँ यस्तो गीत चाहिँ यसरी लेख्नुपर्छ भन्ने अलिकति ज्ञान चाहिँ रन्जित दाईहरूले नै दिनुभयो,
1: रन्जित गजमेर दाई।
0: त्यसपछि पछि गुलजार साहबसित एसिस्ट गर्दै गर्दाखेरि उहाँको त्यो लेखन शैलीहरू देखेँ, त्यसलाई ठ्याक्क नेपालीमा यस्तो टाइपले लेख्दा हुँदो रहेछ भनेर त्यो सिकेँ। त्यसपछि गीत, त्यसपछि क्यामेरा त मैले क्यामेरा वर्क त मैले पहिल्यै सिकेको थिएँ, अन्त दुईवटा

0: फिल्ममा एज ए क्यामरामेन पनि काम गरेँ
1: हजुर,
0: र यस्तै भएर
1: अगाडि बढ्दै आउनुहुँदैछ। र विशेष गरी तपाईँले अब जुन 1981 सालमा जुन बाँसुरी
0: हजुर
1: चलचित्रलाई निर्माण गर्नुभयो, त्यसपछि अब धेरै चलचित्रहरू निर्माण गर्नुभएपछि के कति कस्ता कस्ता सिनेमा तपाईँले प्रस्तुत गर्नुभएको छ वा निर्माण गर्नुभएको छ?
0: कुसुमे रुमाल सेकेन्ड थियो, त्यसपछि अन्याय, मेरो सिल्भर जुब्ली भएको फिल्महरू चाहिँ
1: हजुर
0: लाहुरे
1: हजुर,
0: चिनो
1: हजुर, र
0: कुसुमे रुमाल हो।
1: कुसुमे रुमाल
0: नेपाली फिल्ममा आजसम्म तिनवटा मात्रै
1: सिल्भर जुब्ली
0: छ, त्यति नै तिनवटा हुन्
1: हजुर।
0: र अरू चाहिँ अन्याय, बलिदान गर्दा आजसम्म पहाडसम्म आइपुग्दा 24 फिल्म भएछन् मेरो,
1: 24 सिनेमा भइरहेछन्। र यी 24 सिनेमाहरू मध्ये तपाईँलाई त्यसै एक्लै हुँदाखेरि वा सोच्दाखेरि सबैभन्दा धेर झलक झलक ढकढकाउने चाहिँ सिनेमा कुन चाहिँ होला जस्तो लाग्छ तपाईँलाई?
0: कस्तो हुँदो रहेछ भने प्रायः प्रायः आफ्नो छोराछोरी जस्तै हुँदो रहेछन्,
1: सिनेमाको
0: सबैलाई माया नै गर्छ। तर कुन चाहिँ फिल्म अलिकति कमजोर रह्यो त्यसको चाहिँ माया लाग्दो रहेछ,
1: कमजोरलाई धेर माया लाग्दो रहेछ।
0: र त्यस्तै रहर एकदम राम्रो सब्जेक्ट थियो तर त्यति बेला व्यावसायिक रूपमा असफल, त्यसको माया लाग्छ। र सेटिस्फ्याक्सन भन्ने कुरो चाहिँ त्यति आएको छैन अहिलेसम्म,
1: अब
0: नियर फ्युचर अरू केही फिल्महरू गर्दैछु त्यसले एउटा सेटिस्फ्याक्सन देला भन्ने आश छ। र बाँकी त जुन जुन फिल्महरू कतिवटा राम्रो फिल्म बनाउन सकिएन, कतिवटा राम्रा फिल्महरू भए र अहिलेसम्म त्यो आफैलाई एकदम नै सन्तुष्टि भएको फिल्म चाहिँ बन्न सकेको छैन।
1: हजुर, अझै प्रयासमा हुनुहुन्छ। र विशेष गरी अब जुन अहिलेको हिन्दी चलचित्र भनौँ वा अङ्ग्रेजी चलचित्रको उसमा तपाईँले अब आफ्नो नेपाली चलचित्रमा लाग्नु भएको छ, यसको अब चलचित्र भनेपछि तुलनामूलक मान्छेलाई हुनु पर्यो, र यसमा तपाईँलाई नेपाली चलचित्र बनाउँदाखेरि चाहिँ भोगेका अप्ठ्याराहरू चाहिँ कस्तो चाहिँ महसुस गर्नुभएको छ?
0: भोगेका अप्ठ्यारो भन्दा पनि हामी स्टडी धेरै गर्न पाएको छैनौँ।
1: हजुर,
0: जे जति स्टडी गऱ्यौँ, जे जति सुन्यौँ आफ्नो, मलाई एउटा कुरो के छ भने हिन्दी चलचित्र अङ्ग्रेजी चलचित्रहरूबाट प्रतिस्पर्धा गर्दै हामीले अगाडि बढ्नु हो भने चाहिँ हामीले जुन हिन्दीले दिनु सक्दैन त्यो हामीले दिनु सक्यौँ भने चाहिँ हामी सफल हुन्छौँ। जस्तो मिठो नेपाली गीत सङ्गीतमाथि एउटा डम्फु नाचहरू, त्यो मतलब हाम्रो ट्रेडिसनल सङ्ग्सहरू, ट्रेडिसनल हाम्रो लोक सङ्गीतहरू, लोक नृत्यहरू, लोक कुराहरू, यी कुराहरू हाम्रो परिवेशभित्रको कुराहरू चाहिँ हामीले राम्रोसित प्रस्तुत गर्न सक्यौँ भने चाहिँ कम्पिट गर्न सक्छौँ उनीहरूलाई, किनकि हामीले हाम्रो भन्नु कुराहरू उनीहरूले दिन सक्दैनौँ। जस्तो आसाममा कसैलाई राम्रोसँग हाम्रो मेरो भाइ बहिनीहरूलाई भेट्दैछु अहिले म, उहाँहरूको धेरै राम्रो ज्ञान छ। यो जस्तो बिहु भयो हाम्रो बोडोहरूको, एउटा
1: बागुरम्बा,
0: यिनीहरू सबै कसो छ भने यहाँको भाइ बहिनीहरूलाई त्यो थाहा छ होइन, र उहाँहरूले पनि कम्पिट गरे भने यी सबै कुरालाई लिएर फिल्म बनाउनु भयो भने उहाँले हिन्दीलाई पनि नेपालीलाई पनि मतलब उनीहरूले अगाडि हाम्रै फिल्महरूलाई पनि कम्पिट गरेर अगाडि जानु सक्नुहुन्छ, यसरी नै हामीले गर्दैछौँ।
1: हजुर हजुर, यो अति नै उत्तम छ। र विशेष गरी अब तपाईँ चलचित्रमा जडित, तपाईँले अभिनय पनि गर्नुभएको छ, तपाईँको चलचित्र हामीले पनि हेरेका छौँ, र हामीले त तपाईँको आदर्शमा धेरै गीत कथा बोली त्यो आफ्नै भङ्गीमा गर्दछौँ, र तपाईँलाई एकजना अभिनेताको रूपमा तपाईँले चलचित्रमा जडित भएदेखि एउटा जुन डाइलग भन्छन् नि, त्यो तपाईँको डाइलग एउटा भनिदिनु न भन्दाखेरि चाहिँ फट्टे कुन चाहिँ भनिदिनुहुन्छ श्रोताहरूलाई भनिदिनुहोस्?
0: थुप्रै छन् डाइलगहरू, दक्षिणामा सायद एउटा जग्गा मैले नलेखिकन सर्ट दिँदा दिँदै आफै मनमा आएको कुरा चाहिँ
1: हजुर
0: आफ्नो वाइफलाई भन्छु म,
1: हजुर,
0: भावना काँडा जति नै तिखो भए पनि आफ्नो बोटलाई कहिले पनि घोज्दैन, त्यसरी नै आफ्नो सन्तान जति नै नराम्रो भए पनि आफ्नो बाउ आमालाई सायद घोज्दैन। यो डायलग थियो,
1: अति नै उत्तम। र यसमा अब अहिले समयले पनि हामीसँग बिदा माग्न खोज्दैछ, र विशेष गरी यो चलचित्रमा तपाईँ जडित हुनुभयो, जुन सम्पर्क दिनुभयो, यसमा आउँदा दिनमा तपाईँले यसलाई सपना के छ तपाईँको नेपाली चलचित्र लिएर?
0: नेपाली चलचित्र नर्थ इस्टमा स्ट्याब्लिस गर्ने एउटा सपना छ
1: हजुर।
0: हामीले नेपालमा गएर, नेपालमा गयौँ, नेपालमा इस्टाब्लिस भयो, प्रकाश थापाजी, बिएस थापाजी, शम्भु प्रधानहरू हामी गएर गऱ्यौँ, तर यहाँ चाहिँ जबकि दार्जिलिङमा नेपाली फिल्म स्टार्ट भएको हो र सबभन्दा ठुलो मार्केट पनि यहीँ हुन सक्ने सम्भावना छ, तर यहाँ हामीले काम गर्नु पाएको थिएनौँ, तर अब केही अप्ठ्याराहरू ती सबै सुल्झिँदै गएको छन्। र मेरो एउटा सपना के छ भने आसामको फिल्म मेकर,

0: फिल्म आर्टिस्टहरू, दार्जिलिङ भेगका फिल्म मेकर, फिल्म आर्टिस्टहरू, सिलगढी साइडका, यो सबैजना एक्टिभेट हुन् र यहाँबाट उत्कृष्ट चलचित्रहरू, मेन स्ट्रिममा जाने उत्कृष्ट चलचित्रहरू बनोस् र हाम्रो एउटा ठुलो एउटा जमातले नेपाली फिल्मलाई यो ठाउँमा स्ट्याब्लिस गर्न सकौँ। थुप्रो ठुलो एउटा नर्थ इस्टमा नै क्रिएटिभ मान्छेहरूको एउटा समूहमा काम गर्न सकौँ र कमसेकम एउटा एउटा फिल्म इन्डस्ट्री यहाँ पनि एउटा स्थापित होस् भन्ने एउटा चाहना लिएर काम गर्दैछु।
1: त्यो भने विशेष गरी तपाईँले जुन यो चलचित्रहरू निर्माण गर्नुभएको छ, गीतहरू गाउनुभएको छ, रचना गर्नुभएको छ, यसमा तपाईँको नेपाल भारत दुवैसँग समाज पक्षमै चलेको छ र यसमा जुन पुरस्कारहरू पुरस्कृतहरू त्यस्ता के कस्ता भेट्नुभएको छ, कुन कुनले स्वीकृति पाएका छन्?
0: धेरै पुरस्कारहरू छन् अब नेपालमा, इन्डियामा हुँदाखेरि पहिला फिल्म यो एडिटिङमा पनि एउटा पुरस्कृत भएको थियो, प्रेसिडेन्ट अवार्ड दिएको थियो मलाई
1: राष्ट्रपति।
0: त्यसपछि नेपालमा चाहिँ अब त्यो लाइफ टाइम एचिभमेन्टदेखि लिएर बेस्ट फिल्म मेकरहरूदेखि लिएर धेरै छन्, धेरै अवार्ड्सहरू धेरै छन्, फेलिसिटेसन्सहरू धेरै छन्। त्यस्तै अब त्यो कुनै उल्लेखनीय भन्दा पनि त्यही यी हाम्रा यस्तैहरू उल्लेखनीयहरू भन्छौँ, त्यस्तैहरू छन्।
1: हजुर। र विशेष गरी एकजना निर्माता वा को रूपमा हाम्रा दर्शकहरूलाई वा नेपाली समाजहरूलाई तपाईँ के आह्वान गर्न चाहनुहुन्छ?
0: हामी अब के गर्दछौँ भने हामी यहाँ फिल्महरू बनाउन सुरु गर्दैछौँ, हाम्रो भाइहरू यहाँको भाइ बहिनीहरूलाई लिएर हामी अगाडि बढ्दैछौँ।
1: हजुर।
0: र हामी सबैले सोधेर खोजेर पनि यो मेन स्ट्रिममा आएको फिल्महरू हेरिदिनुहोस्, किनकि फिल्म बनाउँछौँ हामी दर्शकहरूको लागि नै। र हुन त नेपाल यो आसाम एकदम नै उत्साहजनक लाग्यो मलाई, यहाँको सबै जति पनि हाम्रा दर्शक महानुभावहरूसँग भेट्दाखेरि उहाँहरूको उत्साह देख्दाखेरि, उहाँहरूको प्रेम, उहाँहरूको सद्भाव देख्दाखेरि चाहिँ हामीले राम्रोसँग कोसिस गऱ्यौँ भने यो भेगमा हाम्रो चलचित्रहरू राम्रो फस्टाएर जाने एउटा मैले बलियो सम्भावना देखेको छु। र दर्शक महानुभावलाई त्यही हामी आह्वान गर्छौँ, हामी चलचित्रहरू यहीँ बनाएको चलचित्रहरू लिएर आउँमै तपाईँहरू समक्ष आउँदैछौँ र हाम्रा भाइ बहिनीहरू, धेरै भाइ बहिनीहरू यहाँबाट नै मेन स्ट्रिममा आउँदैछन्, उनीहरू सबैलाई आशीर्वाद दिनुहोस्, उनीहरूको फिल्म हेरिदिनुहोस्। त्यस्तै
1: त्यति आह्वान गर्नुहुन्छ र विशेष गरी आज तपाईँ हाम्रो स्टुडियोमा आएर धेरै कुराका जानकारी हाम्रा श्रोताहरूलाई दिनुभएको छ र तपाईँले हाम्रोसँग जुन कुराकानी गर्दाखेरि जुन आफ्ना मनका कुराहरू गर्नुभयो, जुन सपनाको कुरो उल्लेख गर्नुभयो, त्यो सपनाहरू पनि पुरा होस् हामी पनि कामना गर्दछौँ र श्रोताहरूलाई वा दर्शकहरूलाई जुन आह्वान गर्नुभयो त्यो आह्वान पनि श्रोताहरूले ग्रहण गरून् भन्ने कामना गर्दछौँ र आज हाम्रो स्टुडियोमा आएर तपाईँले धेरै कुराहरू हाम्रा श्रोताहरूलाई भनिदिनु भएकोमा हामी आकाशवाणी गुवाहाटीको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद टक्राउँदछु।
0: म तपाईँहरूलाई पनि धन्यवाद दिन चाहन्छु, किनकि यहाँ आउने बित्तिकै टेक्निसियन यहाँको चिफलाई भेट्दाखेरि पनि एउटा खुसी लाग्यो र तपाईँको जुन चाहिँ प्रश्नहरू, सठिक प्रश्नहरू उत्तर दिनु सजिलो पनि भयो र छोटकरीमा हामीले धेरै लामो कुरा गऱ्यौँ। तपाईँहरू सबै, तपाईँको टिमलाई धेरै धेरै धन्यवाद र सुनिरहनुभएका श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद।
2: श्रोताहरूले यतिन्जेल सुन्नुभयो अन्तर्वार्ता कार्यक्रम नेपाली चलचित्र जगतका प्रख्यात निर्देशक तुलसी घिमिरेसँगको अन्तर्वार्ताकार हुनुहुन्थ्यो भास्कर दाहाल। र श्रोताहरूलाई पुनः ज्ञात गर्न चाहन्छौँ कि यो अन्तर्वार्ताको आज यो पहिलो प्रसारण थियो। श्रोताबिन, आज 21 सेप्टेम्बर आजको दिन विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइरहेका छौँ हामी। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन 1981 हरेक वर्ष आजको दिनलाई विश्वभर शान्ति, अहिंसा, सद्भाव र युद्ध विरामको सन्देश फैलाउने विशेष अवसरका रूपमा मनाउन थालिएको हो। श्रोता साथीहरू, शान्ति केवल युद्ध वा हिंसा नहुनु मात्र होइन, यो त समाजमा न्याय, समानता, भातृत्व र एक आपसमा सम्मानको वातावरण हुनु पनि हो। आजको आधुनिक र प्राविधिक युगमा पनि संसारका कतिपय भूभागमा युद्ध, विभेद र अशान्तिको छाया परेको छ। लाखौँ मानिसहरू आधारभूत अधिकार र सुरक्षित जीवनका लागि सङ्घर्ष गरिरहेका छन्। यस्तो परिस्थितिमा शान्ति दिवसले हामीलाई शान्तिको महत्त्व झनै प्रष्ट पारिदिन्छ। शान्तिको यात्रा कुनै ठुलो मञ्च वा

पुलवा नेताहरूको भाषणबाट मात्र हुँदैन, यसको वास्तविक सुरुवात हाम्रै घर, परिवार, छिमेकी र समाजबाट हुन्छ। जब हामी एक अर्काको विचारलाई सम्मान गर्छौँ, विभेद र हिंसाको विरोध गर्छौँ र संवादबाट समस्याको समाधान खोज्छौँ, तब मात्र शान्तिको जग बलियो हुन्छ। आजको यो विशेष दिनमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शान्तिको घण्टी बजाइन्छ र विश्वभर 24 घण्टाका लागि गैर हिंसा र युद्ध विरामको आह्वान गरिन्छ। यस वर्षको शान्ति दिवसले हामीलाई एकजुट भएर दिगो विकास, भातृत्व र न्यायपूर्ण समाज निर्माणमा लाग्न प्रेरणा दिन्छ। हाम्रो देश भारत युद्ध र गान्धीको भूमि हो, बुद्ध र गान्धीको भूमि हो। अहिंसा, करुणा र शान्ति हाम्रो संस्कृति र पहिचानको मुख्य आधार हो। असमको बहुसांस्कृतिक र विविधतायुक्त समाजमा पनि एक आपसमा मिलेर बस्नु नै हाम्रो ठूलो शक्ति हो। श्रोता साथीहरू, आउनुहोस् आजको यस अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा हामी सबै मिलेर सङ्कल्प गरौँ, आफ्नो मनबाट क्रोध, ईर्षा र हिंसाको भावना त्यागेर प्रेम, करुणा र शान्तिको सन्देश फैलाउनेछौँ। शान्ति मनबाट सुरु हुन्छ, घरमा फैलिन्छ र विश्वभर गुन्जिन्छ। शान्त रहनुहोस्, सुरक्षित रहनुहोस् र अरूलाई पनि माया बाँड्नुहोस्। धन्यवाद, शुभ दिन। यसैको साथ आजको हाम्रो सम्पूर्ण कार्यक्रम यही टुङ्गाइरहेका छौँ। भोलि फेरि अपराह्नको 3:15 हुँदा हामी तपाईँहरू समक्ष हाम्रा कार्यक्रमहरूको साथ उपस्थित हुनेछौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।